0: ابھی آپ سن رہے تھے حضرت شاہ حسین کا یہ کلام عابدہ پروین کی آواز میں. سامعین حضرات, وقت ہو گیا ہے ہمارے اردو پروگرام انجمن کو یہیں اختتام پذیر کرنے کا. ہمیں دیجیے آج یہیں اجازت. خدا حافظ.
1: آکاش وانی کا یہ دربھنگہ کیندر ہے. میڈیم ویو 231.5 میٹر یعنی 1296 کلو ہرٹز اور نیوز آن اے آئی آر ایپ پر. ہماری آج کی پہلی سبھا کے کاریکرم آپ سن رہے ہیں. آئیے اپنے کیندر سے پرسارت ہونے والے کچھ مہتوپورن کاریکرموں کی جانکاری آپ تک پہنچا دیں ان پروموز کے مادھیم سے.
2: अब नन्हे मुन्हे बच्चे अपनी आवाज में कविता, कहानी, पहेली और चुटकुले सुन सकते हैं फुलवाड़ी कार्यक्रम में रविवार सुबह 10:30 पर. तो रिकॉर्ड करवाएं प्रत्येक शुक्रवार 3:30 से 4 बजे के बीच. हमारा फोन नंबर है 0627222481. मोबाइल नंबर है 9430029353.
3: आकाशवाणी दरभंगा की प्रस्तुति गाम घर संध्या 6:30 पर.
4: कीजिए दिन का आरंभ पवित्रता, भक्ति और आस्था के साथ. प्रातः 6:10 पर आकाशवाणी दरभंगा से भक्ति संगीत का हमारा कार्यक्रम वंदना. रेडियो सेट के साथ साथ न्यूज ऑन ए आई आर ऐप पर भी.